0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति

0: यसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061 9806673344।
2: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
4: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: अनि तयो कागज केमा छि वा?
7: अ झिल्काई,
6: के पर्सनल नम्बर ब्लक लै वा दिए?
7: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बाय अफिसर आएर ब्लक लै र खलखाई।
6: अनि बैंगरी,
7: बैंगरी
6: अ
7: चढ चाहिँ तली लल्पर्दी
6: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब दक्या जोगिना
8: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश
9: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
10: फूलको आँखामा फूलै संसार
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
12: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
12: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936 9065414337।
12: व्यास 3 प्रशासन चोक दमौली।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
4: 9856043।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आरी खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तानी सतर्क ताना ठग दिल क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
9: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9017150898, 9464603385।

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: 94.2 द मौली एफएम समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV! Uhi celebration! Harek generation!
9: Himstar for a complete home!

0: पनि मसँग हेर न।
1: अनि मेरो म्युजिक करियर?
0: म्युजिकमा त फ्युचरै छैन नि।
1: हेर्दै जाउँ न, एकदिन स्टार भएर देखाउँछु।

0: 않지.
1: 에, 순아 나. 아무로 가르마 비바타 나지킨데 있어. 따라 텐, 먼덕, 캐터링, 서비 가하바타 밀라오네 올라.
2: 뛰어다 액담 사지로 차니. 이벤트 텐트 앤 캐터링 서비스 베스트 인 다마울리 가에 폭사. 먼덕 데키 스테이지, 쿠르시 테이블, 풀 사자웃, 캐터링, 서비 에케 타우마 파인 차니.
1: 이 오라, 시바 람으로 운차다?
2: 오, 액담의 사마에메이. सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9460611818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मोनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
8: 9856043234।
9: सूचना सूचना सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280080, 9815104549।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9556025380, 9914852518 र 9065315332।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 25।
3: सामाजिक सञ्जाल जी छ्यानली जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली, हामी कहाँ ताजा
3: यो समय दमौली एफएम को हो।
4: यति बेला बिहानको 9 बजेको छ।
3: इट्स 9 AM।

0: अनि मेरो म्युजिक करियर
1: म्युजिकमा त फ्युचरै छैन नि,
0: हेर्दै जाउँ न, एक दिन स्टार भएर देखाउँछु।

0: 치.
1: 에 सुनन हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
8: 9856043234।
9: सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280080, 9815104539।
6: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856025380, 9914852518 र 9065153332।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला बिहानको 10 बजेको छ।
0: इट्स 10 एएम।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
5: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
6: 98563 34 234।
7: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
7: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
7: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड,
7: फोन नम्बर 98 28

0: 2080 9151045.
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: आफै विवरण खैमै आपिन, खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी, सुमी बैंक आफै बने आरी।
3: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9846040344।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
7: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी

0: पोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
0: 9508500700,
1: 9460404

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: इट्स अ गोल
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हर एक जेनरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846141633, 9817150898, 9464603085।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ब्याङ्की खैमत बिले क्यों दे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरे खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय ब्याङ्की नेल पर्दिमो न्यौ तानी सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
10: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
10: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
11: 9560443234।
10: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
12: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9560252380, 9014852518 र 9065153332।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
3: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली। फोन नम्बर 98460-65-102, 98464-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-058-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-60-424, 98660-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39 1।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: अच्छा।

0: बाथरूम फिटिंग का आइटम्स हिंदवेयर बाथ सेंस का ग्यारेन्टी धारा पाइन बीपी सप्लायर्स फोन 0565653 19 98 560 27 319।
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98 4 13 38 290, 98 1 71 51 760।

0: नेपाल कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको संरक्षणमा जथाभावी पार्किङ गरिएको र न्युरोड क्षेत्र अस्तव्यस्त बनाइएको भन्दै विरोध गरेका छन्। उनले पार्किङ गरिएका गाड़ीलाई 500 रूपियाँको चिट काटेर छाडिएको भन्दै तीमाथि 1,00,000 जरिवाना काट्ने र गाड़ी जफत गर्नुपर्ने समेत माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सोमबार संचार माध्यमका गेटमा तिर्साइएका गाड़ी जफत गरिनुपर्नेमा जोड़ दिएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा उनले 25 वर्ष युवा गणेश नेपालको आत्मदाह प्रयासपछि मृत्युको घटनालाई गलत देखाउन राज्य संरक्षित व्यक्तिले नै उक्त गाड़ी राखेको समेत आरोप लगाएका छन्। त्यस्तै नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी देश हित विपरीतको अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध कायमै राख्ने जनाएको छ। एमाले सांसद गणेश सिंह ठङ्गनाले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाह नै भारतको सीमा नेपालले मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता दिएर संसदको रेकर्डबाट हटाउनु पर्ने बताएका छन्। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ। मंगलबार राखिएको लेखा समितिको बैठकमा बोल्ने सदस्यहरूले अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि यो विषयमा छलफल नै नभएको हो। योसँगै समितिको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो सांसदले अदालतमा विचाराधीन विषय भएकाले छलफलको एजेण्डा परिवर्तन गर्न माग गरेका थिए। सांसद गणेश पराजुलीको
1: सीमा जोडिएको रायनस नगरपालिका

0: पालिकाले छुवाछुत मुक्त नगरपालिकाको आधार पर्यवेक्षण र ताकेता पसारको अवस्था बारे जानकारी
1: राहदानीको विषय विशेष अदालतमा रहेको र यो न्यायिक परीक्षणको विषय भएकाले यो एजेण्डालाई छोडेर अन्य विषयमा छलफल गर्न आग्रह गरे। अन्य सांसदहरूले समेत समितिको गरिमा र यसअघिका योगदानलाई विचार गर्दै अदालतमा विचाराधीन मुद्दामा राखिएको छलफल रोक्न माग गरेका थिए। यसअघि सभापति भरत बहादुर खड्काले छलफल बिनै बैठक स्थगित गरेका छन्। लामो समयदेखि बन्द भई पटक पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिएको हेटौँडा कपडा उद्योग अन्तत सरकारले दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित हाल परीक्षण उत्पादनका लागि आवश्यक कार्य शुरू गरेको छ। तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित दीर्घकालीन रूपमा पूर्ण क्षमतामा उत्पादन गर्ने स्पष्ट कार्यदिशासहितको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई अध्ययन कार्य दलले बुझाएको छ। उद्योग मन्त्रालयको प्रशासन तथा संस्थापन महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजक कतमा गठित कार्यदलले औपचारिक रूपमा अध्ययन प्रतिवेदन बुझाए तापनि नेपाली सेनाद्वारा कपड़ा उद्योग परीक्षण सञ्चालन कार्यका लागि यसअघि नै अर्थ मन्त्रालयबाट विनियोजित बजेट अनुसार कपड़ा उद्योगमा रहेका मेसिनहरूको मर्मत कार्य शुरू भइसकेको छ। सर्लाहीको गौडेता नगरपालिका 10 सिसौटियाका 35 वर्षीय युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन्। मण्डलको आज बिहान 2:40 बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन्। यस कठिन घड़ीमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै थापाले मृतकका सन्तानको भविष्यका लागि महत्वपूर्ण घोषणा समेत गरेका छन्। थापाले लेखेका छन्, स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु। अपूरणीय क्षतिको यस पीड़ादायी समयमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै थापाले सामाजिक सञ्जाल मार्फत आफ्नो सहानुभूति प्रकट गरेका छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लाएको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: छ वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर पहिरोका कारण अवरुद्ध भएको मुगलिन नारायणगढ सड़क खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि डोजर तथा अन्य मेसिन परिचालन गरेर सड़कमा खसेको बाँकी पहिरो हटाइएपछि सवारी साधन दुवैतर्फ सञ्चालनमा ल्याइएको हो लगातारको वर्षापछि सड़कका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो पहिरो पछ्याउने कार्य सम्पन्न भएपछि अहिले सवारी आवागमन सहज बनेको सड़क डिभिजन कार्यालयले जनाएको छ यद्यपि वर्षा जारी रहेकाले पहिरो खस्ने जोखिम अझै कायमै रहेको भन्दै सड़क डिभिजनले चालक र यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ लेन अनुशासन पालना गर्दै सीमित गतिमा सवारी चलाउन तथा आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा सोमबार बिहान 8 बजेदेखि मंगलबार बिहान 8 बजेसम्म 319.8 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ 335 वटा वर्षा मापन केन्द्रमा मापन गरिएकोमा चितवनमा सबैभन्दा धेरै वर्षा भएको हो सोही केन्द्र आसपासका 3 वटा केन्द्रहरूमा 200 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ देशभर 100 मिलिमिटर भन्दा धेरै वर्षा 23 वटा केन्द्रमा भएको विभागले जनाएको छ मध्यमदेखि अति भारी वर्षा देशका कतिपय स्थानमा डुबान भएको छ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् बाढ़ी र पहिरोले सड़क अवरुद्ध हुँदा सवारी आवागमनमा समेत समस्या भएको छ मधेश प्रदेश सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ बैठकमा मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेट लगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ उपराष्ट्रपति रामसाई प्रसाद यादव पश्चिम एसियाली देश कतारको औपचारिक भ्रमणमा जाँदैछन् मंगलबारबाट शुरू हुने भ्रमण बिहिबार सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ कतारका पूर्व अमीर शेख हमद बिन खलिफा अल थानीप्रति नेपाल सरकारका तर्फबाट उपराष्ट्रपति यादवले श्रद्धाञ्जली पत्र अर्पण गर्ने कार्यक्रम रहेको बताइएको छ उच्च अधिकारी सहित कतार जाने टोलीमा उपराष्ट्रपति यादवसँग को को सहभागी हुनेछन् भन्ने विवरण परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन 21 जनवरी 1977 पञ्चायतकालमा नेपाल र कतार बीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो कतार हाल नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मध्ये एक हो 2 वर्ष अघि कतारका आमिरले नेपालको औपचारिक भ्रमण गरेका थिए हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
8: सामाजिक सञ्जाल जी, छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गै न अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न युआरएल चेक लना आछ्याब घटना तल आफिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परे म न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
12: सूचना सूचना सूचना
13: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
12: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: यो समय दमौली एफएम को हो।
1: यति बेला दिउँसो को एक बजे को छ।
0: इट्स 1 पीएम।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यस्तै न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बालमन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280 9815104549।
2: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848848, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याव घटना तल आपिबै लागि समय समय रि आफै न पासपोर्ट फेरदिल परेमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805414437।
11: ब्यास 3 प्रशासन चोक, दमौली।
12: नाइन्टी फोर पॉइंट टू दमौली FM समुदाय को आवाज।

0: मार्नु पर्छ
1: यसलाई मार्नु पर्छ ओ यसलाई
0: मार्नु यसले मेरो छोरा खाइ यसले छोरा खाइ
1: पिसा पिसा गर्नु पर्छ यसलाई यसलाई मार्नु

मैले सबैको अनुहार तस्बिरमा उतार्न सकेँ, तर आफ्नै आमाको अनुहार सम्झनै सकेन। म कस्तो अभागी, म कस्तो अभागी।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 1438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563434।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: यो समय दमौली एफएम को हो।
7: यति बेला दिउँसोको 2 बजेको छ।
6: इट्स 2 पीएम।

0: आमा
1: बाबु संसार का सबै छोराहरु तिमी जस्तो भइदै हुन्थ्यो
0: किन र आमा
1: पुरुषोत्तमले आफ्नी आमालाई वृद्धाश्रममा राखेछ कृष्णले पनि आफ्नो बुवालाई वृद्धाश्रममा लगेछ
0: एकछिन है आमा

0: आमा, आज म तपाईहरुलाई आमाको बारेमा के भन्दैछु। आमा सृष्टि हो, आमा भगवान हो। आमा भन्ने शब्द सुन्ने बित्तिकै हाम्रो शिर श्रद्धाले निहुरिन्छ। तपाईँहरू कल्पना गर्नुहोस् त, आमा बिनाको जीवन के भयो तिमीलाई?
1: मेरो मम्मीको एकदमै याद आइरहेछ। मेरो मम्मी पनि यो संसारमा हुनुहुन्न। म एक वर्षको हुँदा मलाई छोडेर जानुभयो।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
7: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
7: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
7: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: दमौली एफएम 94.2 मेगाहर्ज सामुदायिक आवाज।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
4: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश।
5: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफगाफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5160।

पाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। सरकारको चर्को आलोचना हुन थालेपछि रविसँगै संसद पुगेका प्रधानमन्त्री 20 मिनटमै निस्के। प्रतिपक्षको प्रतिवाद गर्न संसदमा राष्ट्रपाले लियो नियमापत्तिको सहारा। शंकास्पद गाड़ी पार्किङको विषयमा राष्ट्रपा सांसदहरू मौन। विपद पूर्व तयारी, राहत र उद्धारको विषयमा सभामुखद्वारा सरकारको ध्यान आकर्षण। बाजुरा लामपाटा घटनामा संलग्न 10 जना पूर्व पक्षका लागि थुनामा, 8 जनालाई धरौटी। सम्पत्ति छानबिन आयोगका पदाधिकारीहरू विरूद्ध अवहेलनाको निवेदन। वर्षायाम शुरू भएसँगै भेरी करिडोर पटक पटक अवरूद्ध, नागरिकलाई शास्ति। यातायात सर्भर लगातार दोस्रो दिन पनि अवरूद्ध, देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरूद्ध। हर्मुजमा आफ्नो नागरिकको मृत्युपछि भारत आक्रोशित, इरानी कूटनीतिज्ञसँग स्पष्टीकरण माग। उत्तर कोरियाले आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा। र एसीसी अण्डर 19 महिला प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित। इङ्ल्याण्ड विरूद्ध अर्जेन्टिना भाग्यशाली मानिएको निलो जर्सीमा खेल्ने इङ्ल्याण्डको टोलीमा कुनै विवाद नरहेको कप्तान केनको दावी।

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा 20 मिनट बसेर निस्किए रवि बालेन सम्बन्धी खबरबाट। प्रतिनिधि सभा बैठकमा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री बालेन शाह र रासपा सभापति रवि लामिछाने केही बेर बसेर निस्किनु भएको छ। बैठकमा सहभागी हुन आजको संसद बैठकमा प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधि सभा बैठकमा पुग्नु भएको थियो। उहाँहरू बैठकमा सहभागी हुनका लागि दिउँसो 1:37 प्रवेश गर्नुभएको थियो। करिब 20 मिनट मात्रै बसेर निस्किनुभयो। प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्नु अगाडि रवि बालेनसँग सभामुख डोल प्रसाद आर्यले करिब 5 मिनट छलफल गर्नुभएको थियो।

0: प्रतिपक्षको प्रतिवाद गर्न प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदले नियमापत्तिको सहारा लिएका छन्। सुकुम्बासी राखिएको होल्डिङ सेन्टरको डोबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस अगाडि शंकास्पद गाड़ी पार्किङको विषयमा प्रतिपक्षी दलले सरकारसँग जवाब मागिरहेको अवस्थामा सीमा विवादबारे प्रधानमन्त्री बालन शाहको अभिव्यक्तिमा पनि विपक्षीको प्रश्न छँदैछ। सरकारलाई विपक्षीले गरेका प्रश्नको मर्म छाडेर सत्तारूढ रासपाका सांसदहरू सरकारको विरोधमा व्यक्त अभिव्यक्तिको शब्दमा गएर नियमापत्तिमा केन्द्र भएका हुन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले राज्य संरक्षित मान्छेबाट न्युरोड लगायत सड़कमा दिनभर जसो सड़क जाम गरिएको बताउनुभयो। साथै मीडिया हाउस अगाडि र प्रमुख प्रतिपक्षी दल कंग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद गाड़ी पार्किङ भएको उहाँको भनाइ छ। यो विषयको प्रतिवाद गर्दै रासपा सांसद टीका संग्रौलाले नियमापत्ति गर्नुभयो र विभिन्न स्थानमा पार्किङ गरिएका गाड़ीको विषयलाई लिएर यसमा सिंहको राज्यको अपमान हुने गरी अभिव्यक्ति आएको दावी गर्नुभयो। नेपाली कांग्रेसका सचेतक निष्कल राईले सुकुम्बासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र कंग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद गाड़ी पार्किङको विषयले सरकारको चरित्र देखाउने व्याख्या गर्नुभयो। त्यसक्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई श्री आठको संज्ञा दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरू आज काठमाडौँका विभिन्न ठाउँमा भएको शंकास्पद हिजो काठमाडौँका विभिन्न ठाउँमा भएको शंकास्पद गाड़ी पार्किङको विषयमा मौन बसेका छन्। विपक्षी दलले प्रतिनिधि सभामा मीडिया हाउसहरू, नेपाली कंग्रेसका सभापति गगन थापा र भाट भटेनी अगाडि सोमबार भएको शंकास्पद गाड़ी पार्किङको विषय उठाए तर रासपाका सांसद मौन बसे। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले राज्य संयन्त्रको दुरूपयोग गरी आतंक सिर्जना गरी गम गर्ने गरेको गम्भीर आरोप लगाउनुभयो। यता श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। उहाँले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले भन्नुभयो, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो तर प्रधानमन्त्री ढुङ्गा बोल्ला मान्छे बोल्दैन भने जस्तै हुनु भएको छ। काठमाडौँ महानगरपालिकाको मेयर हुँदा प्रधानमन्त्रीले फेसबुक मार्फत दिएका अभिव्यक्ति व्यक्तिको प्रसंग उठाउँदै त्यसलाई अहिले पनि गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाइ छ। कोटेश्वरमा श्रीमती सवार गाड़ीलाई ट्राफिक प्रहरीले चेक गर्दा बालनले सिंहदरबार जलाइदिने धम्की दिएको स्मरण गर्दै राईले त्यसपछि सिंहदरबार, संसद र सर्वोच्च अदालत लगायत राज्यका प्रमुख संरचनामा आगजनी भएको उहाँको दावी छ। प्रतिपक्षी नेकपा एमाले प्रधानमन्त्री बालन शाह बालनले दिएको सीमा सम्बन्धी विवादित प्रति अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ। रासपा सांसद अमरेश कुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसदमा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुख मार्फत सरकारलाई आग्रह गर्नुभएको हो। सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्छ। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। जाजरको डोल्पा जोड्ने भेरी करिडोर सड़क वर्षायाम शुरू भएसँगै पटक पटक अवरूद्ध हुन थालेको छ। सड़क अवरूद्ध हुँदा यो सड़कमा यात्रा गर्ने यात्रुले शास्ति भोग्नु परेको छ। खोला नालामा पानीको बहाव बढ़न लाग्दा सड़क अवरूद्ध हुने, बीच बाटोमै सवारी परिवर्तन गर्नुपर्ने तथा अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुँदा नागरिकको दैनिकी कष्टकर बनेको छ। भेरी करिडोर अन्तर्गत रूकुम पश्चिमको 820 कोट नगरपालिका छ स्थित रेजी घाट उसुम खोला लगायत खोलामा पानीको बहाव बढ़ेसँगै डोल्पाभित्र नै र बाहिरी नै यात्रु समस्यामा परेका छन्। यता सभामुख डोलप्रसाद अर्यालले सरकारलाई दोस्रो पटक रूलिङ गर्नुभएको छ। पहिलो पटक सभामुख अर्यालले 22 असारमा सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा उठाएका विषयका सन्दर्भमा जवाब दिन रूलिङ गर्नुभएको थियो। साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका बारेमा जानकारी गराउन नेपाल सरकारलाई निर्देशन दिनुभएको हो। यातायात सर्भर लगातार दोस्रो दिन पनि अवरूद्ध भएको छ, जसले गर्दा देशैभर लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरूद्ध हुन पुगेको छ। यातायात व्यवस्था विभागले आर्थिक वर्ष अन्तिममा सर्भरमा अत्यधिक चाप बढ़दा सेवा अवरूद्ध भएको दावी गरेको छ। यातायात कार्यालयका अनुसार आज अपरान्हसम्म सर्भर चलेको छैन र यातायात व्यवस्था कार्यालय एकान्त कुनाले सवारी चालक अनुमति पत्र प्रणाली अवरूद्ध भएको जानकारी दिएको छ। कार्यालयले हिजो सूचना निकाल्दै ईडीएल र भीआरएस प्रणाली अवरूद्ध भएको जनाएको थियो। बाजुराको हिमाली गाउँपालिका 3 लाम्पाटामा भएको घटनामा पक्राउ परेका 21 जना मध्ये 10 जनालाई पूर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाजुराले आदेश दिएको छ। अदालतले सोमबार 8 जनालाई जनै 2 लाख रूपियाँ धरौटीमा रिहा गर्न र 3 जनालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो। घटनामा संलग्न आरोपित मध्ये 1 जना अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय बाजुराले शरीर बन्धक बनाएको कसुरमा 21 जना विरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढ़ाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: is bonus pound.
1: Vi satt upp en audition. Khelko macha bhi treo apne home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। उत्तर कोरियाको आणविक परीक्षण पत्ता लगाउने विषयमा अनुसन्धान गरेका चिनिया मूलका अमेरिकी भूकम्प वैज्ञानिक युलिन चेनलाई चीनले करिब 2 वर्षदेखि हिरासतमा राखेको र जासुसीको आरोपमा मुद्दा चलाउने तयारी गरेको खुलासा भएको छ। 54 वर्षीय चेनको अवस्था पहिलो पटक सार्वजनिक भएको छ र उनको मुद्दाले अमेरिका र चीनबीचको संवेदनशील सम्बन्धमा नयाँ तनाव थपिएको विश्लेषण गरिएको छ। अब खेलकुद। एसीसी अन्डर-19 महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित सहित नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समर डे अन्तर्गत आज भएको खेलमा नेपालले हङकङमाथि 181 रनको फराकिलो जित दर्ता गरेको हो। बायोमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 211 रन बनाएको हो। नेपालले दिएको 212 रनको विजय लक्ष्य पछ्याएको हङकङले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 30 रन मात्रै जोड्न सक्यो। यता साबिक विजय अर्जेन्टिनाले बुधबार राति एटलान्टामा हुने विश्वकपको सेमी फाइनल खेलमा इङ्ल्याण्ड विरूद्ध आफ्नो नेभी ब्लू गाढा निलो रंगको अवे जर्सी लगाउने भएको छ। एटलान्टा स्टेडियममा हुने उक्त खेलमा इङ्ल्याण्ड भने आफ्नो परम्परागत सेतो जर्सीमा मैदान उत्रनेछ। अर्जेन्टिनाले जारी प्रतियोगितामा गाढा रंगको जर्सी अहिलेसम्म एकपटक मात्र प्रयोग गरेको छ। समचरणको खेलमा जोर्डनलाई 3-1 हराउँदा टोली यही जर्सीमा थियो। उता फिफा विश्वकप 2026 को सेमी फाइनल अघि इङ्ल्याण्डका कप्तान ह्यारी केनले टोली पूर्ण रूपमा एकताबद्ध भएको बताएका छन्। नर्वे विरूद्धको क्वार्टर फाइनलपछि प्रशिक्षक थोमस टुसेल र जुट वालिङहम बीच मतभेद भएको चर्चा चलिरहेको अवस्थामा केनले यस्तो कुनै अवस्था नरहेको स्पष्ट पारेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारको चर्को आलोचना हुन थालेपछि रविसँगै संसद बैठकमा पुगेका प्रधानमन्त्री 20 मिनटमै निस्किए। प्रतिपक्षको प्रतिवाद गर्न संसदमा राष्ट्रपाले लियो नियमापत्तिको सहारा। शंकास्पद गाड़ी पार्किङको विषयमा राष्ट्रपा सांसदहरू मौन। विपद पूर्व तयारी, राहत र उद्धारको विषयमा सभामुखद्वारा सरकारको ध्यान आकर्षण। बाजुरा लामपाटा घटनामा संलग्न 10 जना पूर्व पक्षका लागि थुनामा, 8 जनालाई धरौटी। सम्पत्ति छानबिन आयोगका पदाधिकारीहरू विरूद्ध अवहेलनाको निवेदन। वर्षायाम शुरू भएसँगै भेरी करिडोर पटक पटक अवरूद्ध, नागरिकलाई शास्ति। यातायात सर्भर लगातार 2 दिन पनि अवरूद्ध, देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरूद्ध। हर्मुजमा आफ्नो नागरिकको मृत्युपछि भारत आक्रोशित, इरानी कूटनीतिज्ञसँग स्पष्टीकरण माग। उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा। र एसीसी अन्डर-19 महिला प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित। इङ्ल्याण्ड विरूद्ध अर्जेन्टिना भाग्यशाली मानिएको निलो जर्सीमा खेल्ने इङ्ल्याण्डको टोलीमा कुनै विवाद नरहेको कप्तान केनको दावी। अवस्था यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी

0: टाइम चेक का प्रायोजक दीर्घायु हॉस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। आहा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ? जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै आजको दिनमा हामी उपस्थित भइसकेका छौं। स्टुडियो प्राविधिक संयोजनबाट रेडियो जलजलाको स्टुडियोबाट हामीलाई प्रिय मगरको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै गर्दा हामी यति बेला रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिपाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई 96.4 मेगाहर्जबाट लुम्बिनी प्रदेश र आसपासका क्षेत्रहरूमा सुन्दै हुनुहुन्छ भने इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा

रेडियो जालजाला सर्च गरेर सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई अडियो लाइभ सुन्न सक्नुहुन्छ। देशभरि विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म कतै पनि ढिला नगरिकन रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार संगम, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो झोलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिंह 107.1 मेगाहर्ज अर्घ खाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट साथ मिलिराखेको छ। कृष्ण बस्यालको भने रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट, तिलु राणा भट्टराई, रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट, गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुबाट नम्रता नेपाली, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुबाट सन्देश चटाई, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोक कोसीपारीबाट नकुल घरती, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो आफ्नो एफएम चौरजहारी रूकुम पश्चिमबाट 90.4 मेगाहर्जमा मनिषा डागी, रेडियो आफ्नो एफएम ओखलढुङ्गा 104.8 मेगाहर्जबाट बिनु माया राई, रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्देश केसी, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबर पालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गा राज बस्नेत आकाश र राज आठ पहाड़िया ले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अनु, रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट शारदा बास्कोटा, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पोलामी, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो सौगात 103.4 मेगाहर्ज रेडियो सौगात 103.6 मेगाहर्ज बैतडीबाट अजय विक परिवर्तनले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज बाट यति बेला साथ मिलिराखेको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज डाङ्गोराईबाट ईश्वरीपुन, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्यपहाट 88.2 मेगाहर्ज सल्यानबाट गोरख जागी, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुन्छ। आज हामी कार्यक्रमको मंगलबारी व्यवसायमा छौं। 1 देखि 8 नम्बरसम्मका हामीसँग प्रश्नहरू छन् र ती प्रश्नहरूको जवाब खोज्ने प्रयास गर्नेछौ। आज हामी तपाईलाई गीतका क्लिप्सहरू सुनाउँदैनौ। आज हामी कार्यक्रमकै बारेमा चर्चा परिचर्चा गर्नेछौ। कार्यक्रम कतिको नियमित सुन्नुहुन्छ, कार्यक्रमसँग सम्बन्धित हामीले 8 प्रश्न ल्याएका छौं र जुन प्रश्नको जवाब तपाईले दिनु

0: योगित प्रसाद तपाईँलाई फेरि पनि स्वागत छ। दुई नम्बरको प्रश्न गइसकेको छ, अब यति बेला आएको साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, एकचोटि फोन गरिसकेपछि कृपया फोन काट्ने काम चाहिँ नगर्नुहोला। होइन, आइसकेपछि किन काट्नु र? बल्ल बल्ल फोन लागेको हुन्छ, होइन, फोन लागिसकेपछि काट्नु हुँदैन, होइन, मजाले आउनुहोस्। दुई नम्बर गइसकेको छ, 1, 3, 4, 5, 6, 7, 8 सबै बाँकी छ, दुई बाहेक है, दुई नम्बर त गइसकेको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6039-40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। प्रश्न उत्तरको रमाइलो खेल खेल्नका लागि तपाईँ आउनुहोला। सजिला सजिला प्रश्नहरू तपाईँलाई हामी सोध्ने गर्छौ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868-6039-40 यति बेला साथी। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
1: म धनकुटाबाट हजुर।
0: नाम भन्नुहुन्छ?
1: धनकुटा नगरपालिका वार्ड नम्बर 3 कागतेबाट म गंगा राणा बोल्दैछु हजुर।
0: गंगा राणा बोल्दै हुनुहुन्छ, के छ गंगाजी खबर तपाईँको?
1: हजुर एकदम राम्रो छ हजुर।
0: यति बेला के गर्दै हुनुहुन्छ?
1: म त सानो पसल गर्दैछु।
0: ए, सानो पसल गर्दै हुनुहुन्छ, कुन रेडियोबाट हामीलाई सुन्नुभयो? रेडियो लाली गुराँस एफएमबाट कार्यक्रम सुन्नुभयो, होइन? ल, कार्यक्रममा आउनु भएको छ। आज कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? एक नम्बर है, हुन्छ। तपाईँको लागि प्रश्न नम्बर 1 यस प्रकार रहेको छ, रेडियो लाली गुराँसको फ्रिक्वेन्सी मेगाहर्ज कति हो? रेडियो लाली गुराँसको फ्रिक्वेन्सी मेगाहर्ज कति हो?
1: 5.2 मेगाहर्ज
0: भन्नुहुन्छ।
1: 1.2 मेगाहर्ज
0: कति भन्नुभयो?
1: 1.2 मेगाहर्ज 2 नम्बर हो।
0: 105 मेगाहर्ज 2 नम्बर हो भन्नुहुन्छ, होइन? लग गरौँ
1: गरौँ हजुर गरौँ
0: लग गर्छु, हेरौँ जवाब मिल्छ मिल्दैन।
1: मिल्छ
0: मिलेन, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा गंगा राणा आउनु भएको थियो, उहाँलाई मैले रेडियो लाली गुराँसको फ्रिक्वेन्सी मोडुलेसन मेगाहर्ज कति हो भनेर सोधेको छु। टोन निरन्तर बजाउनु होला प्रावि मित्र। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? सदीक्षा तामाङ बोल्दै हुनुहुन्छ, के छ सदीक्षाजी धानकुटातिरको हालखबर?
2: यतातिर ठिकै छ, भर्खर सिमसिम पानी पर्दैछ भन्नुपर्छ।
0: सिमसिम पानी परिराखेको छ, होइन? ल, कार्यक्रममा आउनु भएको छ, अनि के गर्दै हुनुहुन्छ अहिले तपाईँ?
2: अहिले त्यति के हो, कार्यक्रम सुन्दै बसिरहेको छु।
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ, प्रश्न सुन्नु भएको छ कि?

0: होइन
1: मैले सुने
0: ल जवाब के होला कतिको ढुक्का हुनुहुन्छ ढुक्कै हुनुहुन्छ होइन के छ लक गरौ हुन्छ हामी लक गर्छौ हेरौ जवाफ मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाफ मिलेको छ अग्निको साथीले 105 मेगाहर्ज दुई नम्बर भन्नुभयो त्यसैले उहाँको मिलेन नत्र मिलाउन मिलाउन त उहाँले पनि खोज्नु भएको हो अहिलेको लागि अब साथीहरूलाई सम्झिनुहोस्
1: बच्ने भाका सुनाउनु पर्दा सर्वप्रथम त हजुर अनि साथीलाई पनि बच्ने भाका सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु अनि जति साथीहरू यति बेला कार्यक्रम लोक तरफ सुनेर बसिराख्नु भएको सबै सबैलाई बच्ने भाका सुनेर इन्जोय गर्नु होला भन्दै देखिन्छु
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब म्यासेज लिन्छु त्यसपछि हामीले एउटा गीत खोज्नु होला एउटा पशुपति शर्माको आवाजमा रहेको एउटा आत्मा छ भन्ने गीत खोज्नु होला प्राविधिक मित्र एउटा आत्मा छ त्यही आत्मालाई रुवाउने के हाँसाउने तिम्रै हातमा छ भन्ने गीत खोज्नु होला म म्यासेज वाचन गर्छु म्यासेज मलाई प्राप्त भएको छ उहाँले लेख्नुहुन्छ दाई म पनि सुन्दैछु फगामबाट वीर बहादुर जीएम कार्यक्रम असाध्यै राम्रो छ भन्नुभएको छ अर्को म्यासेज रहेको छ दाई म पनि सुन्दैछु महादेव डाँडाबाट सेरम रनपाली भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यदि दुईवटा मात्रै म्यासेज छ तपाईँले म्यासेज गर्नुहोला 98644 1729 8 तपाईँले म्यासेज गर्नुहोला आउनुहोस् सबैको क्रममा गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: के भयो? तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ पनि आउन सक्नुहुन्छ। 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। ए हजुर नमस्कार। यो कल हामी लिन सकेनौ। ब्याकग्राउन्ड टोन बजाउनु होला प्राविधिक मित्र, ब्याकग्राउन्ड टोन बजाइराख्नुपर्छ। 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। 9868 39 40 मा फोन गर्नुहोला। एक र दुई नम्बर गइसकेको छ, 3 4 5 6 7 8 नम्बर बाँकी छ। नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
1: राजन केसी, सल्यान जोशी हजुर।
0: सल्यानबाट राजन केसी बोल्दै हुनुहुन्छ। के छ राजनजी खबर तपाईँको?
1: खबर एकदम ठिक छ हजुर, हजुरको सुनाउनु।
0: हाम्रो पनि एकदम ठिक छ। कुन रेडियोबाट सुन्नु भयो हामीलाई? रेडियो जलजलाबाटै सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: कार्यक्रम लोकसारथी कतिको सुन्ने गर्नुहुन्छ?
1: समय मिलेसम्म सुन्छु।
0: समय मिलेसम्म सुन्नुहुन्छ होइन?
1: हजुर हजुर। त्यति राम्रोसँग काम गर्दैन।
0: ए त्यति राम्रोसँग काम गर्दैन र पनि कार्यक्रम सुन्नुहुन्छ होइन?
1: सुन्छु। त्योमा यतातिर भयो भने चाहिँ जानुपर्छ।
0: रेडियो मध्य पहाडमा पनि कार्यक्रम प्रसारण हुन्छ नि, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ है कार्यक्रम लोकसारथी। सल्यानको रेडियो मध्य पहाडबाट पनि प्रसारण हुन्छ, रुकुम पश्चिमको रेडियो आफ्नो एफएमबाट, मौराखाराबाट पनि प्रसारण हुन्छ, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ है।
1: यो मध्य पहाडतिर बजिरहेको छ नि, बज्दै बज्दैन, म सुन्छु। सुन्न त 88.2 MHz।
0: ए त्यहाँ बन्द छ रेडियो?
1: रेडियो बन्द छ, चलिरहेको छैन किन त्यो मैले सुन्छु त्यहाँबाट पनि।
0: ए त्यहाँ अहिले त्यो बन्द रहेछ रेडियो होइन?
1: हजुर हजुर। त्यो मैले धेरै दिन भइगयो त्यो कार्यक्रम यता सजिलो हुन्थ्यो नि सल्यान सुन्नलाई।
0: अनि रेडियो आफ्नो एफएम टिप्छ कि नै? रेडियो आफ्नो एफएम,
1: आफ्नो एफएम टिप्दैन, त्यसको मेगा त सल्यान राप्ती एफएमको हो त्यो।
0: रेडियो आफ्नो एफएम 90.4 MHz हो। कहाँ रेडियो सल्यानको रेडियो राप्तीको त अर्कै हो, यसको चाहिँ 90.4 MHz हो। सर्च गर्नु होला त टिप्छ होला है।
1: ए ल ल हुन्छ हुन्छ।
0: कति नम्बरको प्रश्न राखौँ तपाईँलाई भन्नुहोस् त?
1: कति
0: पाँच नम्बर प्रश्न तपाईँको लागि यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। कार्यक्रम लोकसारथीको कार्यक्रम प्रस्तुताको नाम के हो? कार्यक्रम लोकसारथीको कार्यक्रम प्रस्तुताको नाम के हो? प्रश्न सुन्नुभयो? प्रश्न सुन्नु भएन उहाँले, उहाँको नेटवर्कले काम गरेन भन्नुभयो। तपाईँ आउन सक्नुहुन्छ, अब दुईजना साथीको कल लिन्छौ। कार्यक्रम लोकसारथीको कार्यक्रम प्रस्तुताको नाम के हो तपाईँलाई प्रश्न छ होइन? यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट?
2: जिटेन सेन्चुरी बोल्दैछु, पास्तरबाट।
0: पास्तरबाट के सेन्चुरी भन्नुभयो?
2: जिटेन सेन्चुरी भन्नुपर्छ है।
0: डिपेन सेन्चुरी? दिपेनजी के छ पास्तरतिरको हालखबर? भन्दै थियो फोन काटियो फेरि पनि, उहाँको के भइरहेछ आज टेलिफोनमा अलिकति गडबडी जस्तो देखा परिराखेको छ, साथीहरूको फोन आउँदै काटिँदै भइराखेको छ। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? अनुजा छेत्री। कहाँबाट? इस्माबाट अनुजा छेत्री बोल्दै हुनुहुन्छ। के छ अनुजा हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। अनि यति बेला के गर्दै हुनुहुन्छ अनुजाले? यस्तै छ होइन? हुन्छ। एकजना साथीले मलाई यो कार्यक्रम यो म्यासेज गर्ने नम्बरमा फोन गरिरहनु भएको छ, कृपया म्यासेज गर्ने नम्बरमा फोन नगर्नु होला भन्छु। अनि अनुजाजी कार्यक्रममा आउनु भएको छ, रेडियो स्काईबाट सुन्नुभयो? ल कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ थाहा छ नि तपाईँलाई? नम्बर त एकजना साथीले रोजिसक्नु भएको छ, तपाईँलाई प्रश्न परेको छ है। प्रश्न यस प्रकार छ, कार्यक्रम लोक सारथीको कार्यक्रम प्रस्तुताको नाम के हो? पुरा नाम भन्नु होला है, वीरेन्द्र मात्रै भन्नु हजुर। थर पनि भन्नु पर्यो नि, के गर्नुहुन्छ? पुरा नाम भन्नुहुन्छ कि यसैमा अलग गरौँ? आउँदै आएन, के भन्नुहुन्छ? एउटा भन्नुहोस्, मिले पनि नमिले पनि एउटा भन्नुहोस्।
3: नाम त वीरेन्द्र हो, थरमा चाहिँ कन्फ्युज भयो है।
0: ए थरमा के भन्नुहुन्छ ल, एउटा भन्नुहोस्, नाम थर एउटा भन्नुहोस्, तपाईँले लागेको भन्नुहोस् ल। वीरेन्द्र गिरी भन्नुहुन्छ कि जस्तो लाग्छ तपाईँलाई, होइन? के छ, वीरेन्द्र गिरीमा लग गरौँ? ल हामी वीरेन्द्र गिरीमा लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। ल वीरेन्द्र गिरी मिलेको छ है, झुक्कियो झुक्किएर भए पनि मिलाउनु भयो होइन?
3: होइन, म नामलाई एकदम कन्फर्म थिएँ, यो थरमा चाहिँ अलिक कन्फ्युज भएको थिएँ कि।
0: ए ल, अब साथीहरूलाई सम्झिन पाउनु भयो ल तपाईँले।
3: हस् थ्याङ्क यू सर, तपाईँको लागि प्रविधिक मित्रको लागि जति पनि सबै अनुजा भन्नुहुन्छ नि सम्पूर्णले सम्झिँदै बिताउँछु।
0: नमस्ते, अब म्यासेज लिन्छौँ, त्यसपछि यही चाल होला भन्या भा म त आउने थिइनँ भन्ने शिरीष देवकोटाको गीतलाई हामी प्रस्तुत गर्नेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराए, यही चाल होला भन्या भा म त आउने थिइनँ, शिशिर देवकोटा र देवी घरतीको आवाजले हामी एकैछिनपछि बजाउनेछौँ। अब म्यासेज लिन्छु, म्यासेज कतिवटा छन्, 2-4-6 म्यासेज छ है। उहाँले लेख्नुहुन्छ पहिलो, यो लहरको पहिलो म्यासेज, मदानी डाँडाबाट के भन्नु, हेलो दाई नमस्ते, म पनि सुन्दैछु, महादेव डाँडाबाट यम बहादुर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज रहेको छ, ओखलढुङ्गाको दियालीबाट गायत्रा घिमिरे हो, कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम भन्नुभएको छ। अर्को म्यासेज लिन चाहन्छु म, उहाँले लेख्नु भएको छ, कल्पना तामाङ हो, कार्यक्रम सुन्दैछु, एकदमै राम्रो लाग्छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नुहुन्छ, मनिषा महर हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। फडकबाट मनिषा महर हो भन्नुभएको छ, एकजना साथीले मलाई फोन गरेर हैरान पारिरहनु भएको छ, कृपया साथीलाई मैले फोन नगर्नको लागि आग्रह गरिराखेको छु। र यसै क्रममा अर्को म्यासेज छ हामीसँग, उहाँले लेख्नु भएको छ, उहाँले के लेख्नु भएको छ भने, दिल बहादुर विका नमलपुरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज, मिस कलको म्यासेज पो रहेछ यो त होइन, अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, रमाइलो लाग्यो आजको कार्यक्रम सुन्दैछु धरानबाट, अरुणिका हो भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, केसरी राणा मगर हो, प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अब रैला भाका तपाईँको लागि राख्दैछौ, शिशिर देवकोटा र देवी घरतीको आवाजमा, यही चाल होला भन्या भा म त आउने थिइनँ, यो गीत तपाईँको लागि।

0: यही चाल होला भन्या भा म त आउने थिएन। शिशिर शिरीष देवकोटा र देवी घरतीको आवाजलाई यहाँबाट प्रस्तुतिमा जोडिसकेका छौं। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिए, आउनु भएको छैन भन्ने कुरा भन्ने संकेत मलाई प्राप्त भएको छ। आउनु होला 9868309940 यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर, कृपया प्रतीक्षा गर्नुहोस्। यो ग्रुप कलबाट गर्नु भएको छ मलाई थाहा भइसकेको छ, ग्रुपबाट गर्नुहुन्छ साथीहरू। जब फोन उठिसक्छ त्यति बेला आफ्नो ग्रुपमा जोड्न खोज्नुहुन्छ अनि त्यसपछि होल्डमा जान्छ। नेपाल टेलिकमले यो कन्फरेन्स कलको सुविधा दिएको छ, त्यो कारणले गर्दाखेरि यस्तो हुने गर्छ। यति बेला साथी नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? अन्तराम अभिराल महर, सुनिल स्मृति गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर।
0: के छ अन्तरामजी, खबर तपाईँको?
1: हजुर मेरो एकदम ठिकठाक छु दाजु, अनि तपाईँको चाहिँ कस्तो नाम हो?
0: ठिक छ। कार्यक्रम कस्तो लागिराखेको छ, कस्तो पाउनु भएको छ?
1: हजुर कार्यक्रम चाहिँ राम्रै छ, राम्रै लागिरहेको छ, तर पनि साथीहरूले चाहिँ अलिकति फोन काट्ने क्रम चाहिँ जारी छ, अलिकति त्यो कार्यक्रमलाई चाहिँ खल्लो बनाउने कोसिस चाहिँ नगर्नु होला, म यही भन्न चाहन्छु
0: होइन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, मौसम कस्तो छ सुनिल स्मृतितिर?
1: हजुर मौसम चाहिँ अगाडितिर पानी परिरहेको थियो, अहिले चाहिँ बिरो भएको छ
0: है। अगाडितिर पानी परिराखेको थियो, अहिले भने बिरो छ होइन? ल कार्यक्रममा आउनु भएको छ, कति नम्बरको प्रश्न राखौँ तपाईँलाई?
1: हजुर नम्बर छको प्रश्न राख्नु।
0: नम्बर छको प्रश्न है?
1: हजुर
0: तपाईँको लागि नम्बर छको प्रश्न यस प्रकार रहेको छ, ध्यान दिएर सुन्नुहोला। कार्यक्रम लोक सारथीलाई सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ?
1: सामाजिक सञ्जाल मार्फत है?
0: हजुर, कार्यक्रम लोक सारथीलाई सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ?
1: फेसबुकबाट।
0: फेसबुकबाट है, कुन फेसबुक आइडी भन्नुपर्छ है?
1: कार्यक्रम लोक सारथी नामक फेसबुक पेजबाट सुन्न सकिन्छ।
0: कार्यक्रम लोक सारथी नामक फेसबुक पेजबाट भन्नुभयो? कतिको ढुक्काउनुहुन्छ?
1: ढुकचुक
0: छ है, लग गरौ?
1: हजुर हजुर
0: हामी लग गर्छौ, हेरौ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन है?
1: हजुर
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ, नमस्ते। मिलाउन मिलाउन खोज्नु भएको हो तर मिलेन है, अब तपाईँले प्रयास गर्नुभयो भने मिल्छ, तपाईँको चाहिँ मिल्छ। उहाँले मिलाउन मिलाउन चाहिँ खोज्नु भएको हो तर भनौँ न मिलेको छैन। 9868309040 फोन गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। र के छ साथी हुनुहुन्छ, आउनु भएको छैन भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला 9868309040 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी खुला गरेका छौँ, नम्बर खुला गरेका छौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ 9868309040। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? शङ्कर मुखिया।
2: हजुर
0: के छ शङ्करजी, खबर तपाईँको? रेडियो भन्दा अलिक टाढा गइदिनु होला है?
2: एकदम ठिक छ भन्नुपर्छ।
0: ल कार्यक्रममा आउनु भएको छ, अनि मौसम कस्तो छ उतातिरको?
2: उता अहिले पानी परेपछि रोपिँदैछ भन्नुपर्छ सर,
0: यतातिर पनि एकदम ठिक छ। ल कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ,
2: एकचोटि फेरि भनिदिनुहोस् न।
0: कार्यक्रम लोक सारथीलाई सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ, तपाईँ आइडी सहित भन्नुपर्छ है। यो त एफएम भयो, सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ? अनलाइनबाट। कतिको ढुक्याउनुहुन्छ?
2: एकदम भन्नुपर्छ।
0: हुन्छ हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। मैले सामाजिक सञ्जालमा भनेको थिएँ, अनलाइन माध्यम त हाम्रो सधैँ छ, अहिलेको लागि विदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अन्जाम अभिरलजीले मिलाउन खोज्नु भएको तर अलिकतिले गर्दा उहाँको मिल्या छैन। यति भन्दै गर्दाखेरि तपाईँहरूले अनुमान गर्नुहोस् है, दिमाग लगाउनुहोस्। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: हजुर नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट?
3: म रोल्पा नगरपालिका खुलमेलबाट अमृतपुन नगर।
0: अमृतपुन नगर बोल्दै हुनुहुन्छ है?
3: हजुर।
0: अनि के छ अमृतजी हाल खबर तपाईँको?
3: एकदम ठिक ठाक छ सर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
3: बसोबास रेडियो सुन्दैछ सर।
0: बसोबास रेडियो सुन्दै हुनुहुन्छ, प्रश्न सुन्नु भएको छ?
3: हजुर।
0: कार्यक्रम लोकसारथी सामाजिक सञ्जालमा कुन माध्यमबाट सुन्न सकिन्छ?
3: इन्टरनेटबाट सर।
0: इन्टरनेटबाट कतिको ढुक्क आउनुहुन्छ?
3: ढुक्क त छैन, त्यतिकै झटारो हानेको सर।
0: झटारो हान्नु भएको होइन?
3: हजुर हजुर।
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन है त?
3: हजुर हजुर
0: सर। हुन्छ, अहिलेको लागि विदा गर्छौँ, नमस्ते।
3: हजुर नमस्ते।
0: यसको सही जवाब रहेको छ कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट है, पेजबाट लाइभ हामी आएका छैनौ होइन। हाम्रो पेज पनि छ, प्रोग्राम लोकसारथी कार्यक्रम लोकसारथी नामक पेज छ र कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्ट छ। हाम्रो अनराम अविरल मोहरले फेसबुक पेजको ठाउँमा फेसबुक एकाउन्ट भन्नुभएको भए उहाँको जवाब मिल्ने थियो है। फेसबुक पेज भनेको पेजै भइहाल्यो, एकाउन्ट भनेको फेरि फरक हुन्छ, त्यसको स्वरूप नै फरक हुन्छ है। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँले तपाईँ जस्तै मानव एउटा फेसबुक एकाउन्ट बनाउनु भयो भने त्यो तपाईँको आइडी हुन्छ, पेज हुँदैन। पेज हुनका लागि पेजमा धेरै एडमिनहरू हुन्छन्, पेजलाई धेरै व्यक्तिले चलाउन सक्छन् भने आइडीलाई तपाईँ एक्लैले चलाउन सक्नुहुन्छ। पासवर्ड नदिकन तपाईँले तपाईँको आइडी अरूले चलाउन सक्दैनन् है। यो कुरा म तपाईँलाई जानकारी गराए। राम्रो प्राविधिक मित्रले ल गीत खोजिसक्नु भएको छ, उहाँले खोज्नु भएकै गीत हामी बजाउने छौँ भन्दै अब म्यासेज आएको छैन भन्नुभएको छ। अब एउटा गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ।

0: योगेश तपाईलाई फेरि पनि स्वागत छ। अब हामी अन्तिम तिर छौ र अन्तिम एकजना साथीसँग हामी कुराकानी गर्छौ, त्यसपछि कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। छोटो छोटोमा एकजना अथवा 52 मिनट गइसकेको छ, के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन काटिएको छ। पालो तपाईँको हो, एकजना साथीसँग हामी कुराकानी गर्छौ, फटाफट फोन डायल गर्नुहोला 9868309940। अर्को साथी नमस्कार हजुर।
1: नमस्कार
0: दादा, मुना घिमिरी कान्छी बोल्दै हुनुहुन्छ। कति नम्बरको प्रश्न राखौ मुनाजी? सात नम्बरको बाँकी छ, म सात नम्बरको राखेँ है। प्रश्न नम्बर सात यस प्रकार रहेको छ, कार्यक्रम लोक सारथीमा रेडियो जलजलाबाट प्राविधिक साथ कसले दिइरहनु भएको छ?
1: प्रिया मगर
0: भन्नुहुन्छ। कतिको ढुक्काउनुहुन्छ?
1: अब गेस्ट एन्सर हो, कहिले को बस्नुहुन्छ कहिले को बस्नुहुन्छ, धेरै जस्तो प्रिया मगरै बस्नुहुन्छ। अब प्रिया मगरै भन्छु म त।
0: ल हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ, साथीहरूलाई सम्झिनुहोस्।
1: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि, मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र म्यासेज हेर्छु म है, म्यासेज आएको छ कि 9864417298 म्यासेज आएको छैन अहिले, नत्र म म्यासेज वाचन गर्थे होइन। लौ त अब हाम्रो प्रियाजीले कुन गीत बजाउनुहुन्छ भन्ने कुरा हो। अब हाम्रो प्रियाजीले खोज्दै हुनुहुन्छ होला गीत। ल हाम्रो बद्री पङ्गिनीले गाउनु भएको गीत बजाउँछु भन्नुभएको छ, ठिक छ, उहाँको रोजाइको गीत हामी अन्तिममा सुन्नेछौँ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई, फोन गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह वा प्रतिक्रिया भए तपाईँले मलाई फोन पनि गर्न सक्नुहुन्छ र म्यासेज पनि गर्न सक्नुहुन्छ, जसका लागि 9864417298644172928 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी, हाम्रो प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्दै म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: ଆଜି ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତୋ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି ଗର୍ଝା ଦାନ୍ତ କୋ ଉପଚାର ପନି ଗର୍ଣୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୋରୀ କୋ ଦାନ୍ତ ତୋ ଜନ୍ ବାଙ୍ଗୋ କିଙ୍ଗୋ ଝୁ ନ ସୁଆନି ଭାଗ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସବୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେ ନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लीन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल में जानूस निको हुना
3: हजूर हमी कहा दंत चिकित्सक द्वारा हप्ता को सात दिन दात र गिजा को संपूर्ण उपचार कर
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि
6: यो समय दमौली एफएमको हो
7: यति बेला साँझको 5 बजेको छ
6: It's 5 p.m.
8: ए कमला कति काम मात्र गरेको बहिनी हिँड न खाजा खान जाऊ
9: खाजा पनि के खानु र दाई खाऊ त्यही मम चाउमिन नखाऊ त्यही मम चाउमिन बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ
8: म तिमीलाई मम चाउमिन खान लाने होइन नि दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु
9: त्यहाँ के पाइन्छ र
8: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा आलु पराठा गोभी पराठा अन्डा पराठा सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि
9: ए हो र त्यसो भए जाउ न त खाजा खान
8: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर
10: साउथ इन्डियन दम बिरयानी फ्रेस जुस चिकन चटपट आदिको व्यवस्था छ
9: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ
11: साथै होम डेलिभरीको पनि सुविधा छ प्रोप्राइटर दिल्लीराम पाठक
10: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि
11: सम्पर्क नम्बर 98465 43780

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तै दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403044।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यास 4 किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: व्यास 4 मेन रोड दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816-16-13-26, 9843-0056-05, 9819-11-36-27, 65-65-0

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599। मोबाइल नम्बर 9803880384, 9846 38 39 41।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98 41 12 07 40।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँ।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: It's a goal! Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक। वर्ल्ड कप 2002

छ। आयोजनाका मुख्य संरचना तीन प्याकेजमा निर्माण भइरहेका छन्। पहिलो प्याकेज अन्तर्गत पाएका हुन् प्रदेश स्वास्थ्य कार्यालय तनहुँ

0: एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन्। हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन।
1: हिमस्टार फॉर अ कम्प्लीट होम।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा। फोन
2: 9085800700
3: 9460403014।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: के नाम आइपुगेको छ तपाईँलाई?
1: तिनवटा छोरी
0: पढाउनु छ साउजी। छोरी पढाउनु, छोरी भने अर्कै हात जात हो, घरे सिकाउनु सिकाउँछु भन्नु।
1: मेरो यो तिनवटा छोरीलाई पढाउने सपना नै छ, मेरो यो छोरी नै मेरो छोरा हो। म तपाईँको पैसा टाइममा तिरिहाल्छु, मलाई अहिले ऋण दिनुहोस् न।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0635650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार, जोशी पेट।

मौली डायरी में मौ मंदिरा सिडाई को नमस्कार। पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, तनहु जलविद्युतको प्रसारण लाइन निर्माण अन्तिम चरणमा, तनहुमा 10,000 बढी बालबालिकालाई पूर्ण खोप, र एआईको मागले चीनको निर्यातमा उछाल।

अब समाचार विस्तारमा। लगातार वर्षापछि खसेको पहिरो पछाइएपछि पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे आबु खैरेनी सड़क खण्ड एक घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। तनहुँको बन्दीपुर गाउँपालिका 4 विमल नगर स्थित चुन पहरामा मंगलबार बिहान करिब 8 बजे पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। नेपाल प्रहरीले पहिरो हटाइएपछि करिब 1.25 घण्टापछि सड़क एकतर्फी सञ्चालनमा आएको जनाएको छ। सिद्ध गुफा विकास समितिका अध्यक्ष लाल कुमार श्रेष्ठका अनुसार वर्षा निरन्तर भइरहेकाले उक्त क्षेत्रमा थप पहिरो र ढुङ्गा खस्ने जोखिम भने अझै कायम छ। उहाँले अत्यावश्यक सावधानी अप्नाएर मात्रै यात्रा गर्न आग्रह गर्नुभयो। लगातारको वर्षासँगै तनहुँका नदी किनार तथा सड़क खण्ड जोखिमयुक्त बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागबाट प्राप्त जानकारीका आधारमा मर्स्याङ्गदी, सेती, मादी, त्रिशुली, कालीगण्डकी तथा अन्य साना ठूला खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ। राजमार्ग तथा भित्री सड़क प्रयोग गर्ने यात्रुले सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा अत्यावश्यक काम बाहेक राजमार्ग तथा भित्री सड़क प्रयोग गर्ने यात्रुले सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय सड़क सम्बन्धी कार्यालय तथा स्थानीय तह उच्च सतर्क अवस्थामा रहेको बताउँदै नागरिकलाई अनावश्यक आवत जावत नगर्न आग्रह गर्नुभयो। कुनै समस्या परे जिल्ला आपतकालीन सञ्चालन केन्द्र, नेपाल प्रहरी वा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो। प्रशासनका अनुसार सोमबार राति आबु खैरेनी 2 मा लेदो पहिरो हटाएर सड़क सञ्चालनमा ल्याइए पनि आबु खैरेनी मुगलिन सड़क खण्ड सहित वर्षायाममा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र ढुङ्गा खस्ने जोखिम कायम रहेकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजना अन्तर्गत तेस्रो प्याकेजमा निर्माण भइरहेको दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना अनुसार प्रसारण लाइन निर्माणको भौतिक प्रगति 81% पुगेको छ। तनहु हाइड्रो पावर लिमिटेडका आयोजना प्रमुख श्यामजी भण्डारीले प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको बताउँदै चितवनतर्फ वन क्षेत्र व्यवस्थापन तथा रुख कटानको काम अघि बढेकाले बाँकी काम पनि द्रुत गतिमा सम्पन्न हुने बताउनुभयो। उहाँले आयोजनाका सबै प्याकेजमा एकसाथ निर्माण कार्य भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। भारतीय कम्पनी केसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको 35 किलोमिटर लामो प्रसारण लाइनका लागि आवश्यक 94 वटा टावर मध्ये 82 वटाको जग हाल्ने, 72 वटा टावर खडा गर्ने तथा 41 वटा टावरको ग्राउन्डिङ सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्र व्यवस्थापन तथा रुख कटान अघि बढाउन तनहु हाइड्रो पावर लिमिटेड र डिभिजन वन कार्यालय चितवन बीच गत वैशाख 25 गते सम्झौता भएको थियो। वन क्षेत्रमा प्रवेश अनुमति प्राप्त भएपछि राष्ट्रिय तथा सामुदायिक वनभित्र पनि रुख कटानको काम सुरु गरिएको छ। डिभिजन वन कार्यालयसँग भएको सम्झौता अनुसार रुख कटान, काठ संकलन र सुरक्षित भण्डारणको काम भइरहेको छ। अभिमुखीकरण कार्यक्रम सम्पन्न भएपछि चितवनका सामुदायिक वन उपभोक्ता समूहले रुख कटान तथा काठ संकलन थालेका छन्। आयोजना कार्यालयले स्वास्थ्य, सुरक्षा र वातावरण सम्बन्धी मापदण्ड पालना गर्दै निर्माण कार्य अघि बढाइएको जनाएको छ। कटान गरिएका काठ सुरक्षित राख्न भण्डारण स्थलमा तारबार र सीसीटीभी समेत जडान गरिएको छ। आयोजनाका मुख्य संरचना 3 प्याकेजमा निर्माण भइरहेका छन्। पहिलो प्याकेज अन्तर्गत बाँध लगायतका संरचनाको निर्माण 62% सम्पन्न भएको छ। उक्त काम कालिका जेबीले गरिरहेको छ। दोस्रो प्याकेज अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा हाइड्रो मेकानिकल उपकरण निर्माणको भौतिक प्रगति 78.5% पुगेको छ। यो काम चिनिया कम्पनी सिनो हाइड्रोले गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्व रहेको आयोजनामा नेपाल सरकार र प्राधिकरणको लगानीसँगै एसियाली विकास बैंक एडीबी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग
जाइका र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण रहेको छ। आयोजना अनुसार असार 15 गतेसम्म समग्र आयोजनाको भौतिक प्रगति 77.5% पुगेको छ। कुल 50 करोड 50 लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजना सम्पन्न भएपछि वार्षिक औसत 58 करोड 77 लाख युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। तनहु जिल्लाका 10,981 जना बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 वटै स्थानीय तहका 16 देखि 59 महिनासम्मका बाल बालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16 देखि 59 महिनासम्मका 10,981 र 0 देखि 15 महिनासम्मका 3,421 जना बाल बालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिसकेको जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ब्यास नगरपालिकाका 2,572 जना र सबैभन्दा कम घिरिङ गाउँपालिकाका 523 जना बालबालिकाले पूर्ण खोप लगाएका छन्। यस्तै भानु नगरपालिकाका 1,643, शुक्ला गण्डकी नगरपालिकाका 1,890, भीमात नगरपालिकाका 1,098, मेगदी गाउँपालिकाका 825, रिसिङ गाउँपालिकाका 670, देवघाट गाउँपालिकाका 526, बन्दीपुर गाउँपालिकाका 445 र आबुखैरिनी गाउँपालिकाका 799 जना बाल बालिकाले पूर्ण खोप पाएका छन्। जिल्लामा शून्य डोज अर्थात् कुनै पनि खोप नलगाएका बाल बालिकाको संख्या 0 छ। सर्वेक्षणका क्रममा खोप लगाउन छुटेका ड्रप आउट 17 जना बाल बालिकालाई पहिचान गरी पुनः खोप कार्यक्रममा समेटिएको छ, जस अन्तर्गत भानु, शुक्ला गण्डकी र आबु खैरिनीमा 4-4 जना, देवघाटमा 3 जना तथा ब्यास र भीमादमा 1-1 जना ड्रप आउट बाल बालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बाल बालिकाहरूलाई क्षयरोग, रोटा भाइरस, पोलियो, निमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला, टाइफाइड तथा एचपीभी लगायतका 14 वटा सरुवा रोग विरुद्ध निशुल्क खोप प्रदान गरिँदै आएको छ। यसका साथै गर्भवती महिलाहरूलाई समेत टिटी खोप लगाउने व्यवस्था रहेको छ। अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा 27% वृद्धि भएको छ। अपेक्षा भन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाइएको छ। चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा 19.4% बढेको निर्यात जुनमा थप तीव्र हुँदै 27% पुगेको हो। आयात पनि जुनमा 36% बढेको छ। यो मे महिनाको 27.4% वृद्धि भन्दा उच्च हो। विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लगत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन्। जुन महिनामा चीनले 1.25 अर्ब 60 करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको 1.5 अर्ब 40 करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो। क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स प्रिजार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमी कन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनुभयो। उहाँका अनुसार त्यसबाहेक पनि चिनिया उत्पादन प्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ। विशेष गरी विद्युतीय सवारी साधन इभी, सेमी कन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। एआईको विस्तारसँगै विश्वभर सेमी कन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले देशको प्रत्यक्ष लाभ लिइरहेका छन्। निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल इस्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ। भन्सार तथ्याङ्क अनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा 17.6% र आयात 26.6% बढेको छ।
चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उच्च भन्सार महसुल लगायतका अवरोध पार गर्न चिनिया कम्पनीहरूले युरोप लगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन्। साथै चीनले दक्षिण पूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। तनहुँ जलविद्युतको प्रसारण लाइन निर्माण अन्तिम चरणमा। तनहुमा 10,000 बढी बाल बालिकालाई पूर्ण खोप। र एआईको मागले चीनको निर्यातमा उछाल।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास 2 डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा। फोन
0: 9058800700
1: 9460403600।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855343434।
5: दमौली FM 94.2 समुदायको आवाज।
6: अनि तायो कागज के मे छि वा?
7: अ झिल्काई
6: के पर्सनल नम्बर ब्लक लै वदि?
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
6: अनि बैंगरी
7: बैंगरी
6: आ
7: चढ चाहिँ तलि लल्पर्दी
6: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाइ भिसा आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब दक्या जोगिना
8: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855343434।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846739

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5852 र 9865-15332।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: Willingo festivity offer. Aba pound host 1 barsa ko 200 Mbps international net TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma sarth haru lagu hune chan. Chito bhanekai Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554495 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709509080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: समिच्यो चौदा क्या मैं बोधे लोटी पर दी रो बैंगे ने विवरण पी विषय मुई खातर खाई हमरो
5: खाई खाई बाऊ कोई लोटर बढ़ दिलवा
6: आंगी समिच्यो लोटी पर दी हूँ छामता ही गुदी
5: बढ़ दी आ बढ़ दी बाल लोटर खाली पर दिम बा सहेली मैसेज व्हाट्सएप फेसबुक बायबर खाने बने खाई विषय खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आ रही सुमी बैंक आप ही बने आ रही
7: सतर्कता ठग दिव
6: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
9: माखमली चोली माथि।
10: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
11: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदायको आवाज।

0: म आम खानु पर्छ ल
1: तिमी
0: खाऊ न अक्कति तिमी खाऊ अनि खान्छु म ल छोरो पनि खान्छ कस्तो ज्ञान अनि खान्छु म तिमीहरू खाऊ पेटभरि।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058800700,
0: 9460043044।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665-63-7-15 र 98-41-12-07-40।

0: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज।

0: It's a goal!
1: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेरा बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नु हुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856253780 9814852518 र 9865315332

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556 63444 98560 60656

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज आवाज आवाज
1: द प्रोडक्शन नेपाल प्रेजेंट्स शिवतान

50 करोड 50 लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजना सम्पन्न भएपछि वार्षिक औसत 58 करोड 77 लाख युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। तनहुँ जिल्लाका 10,981 जना बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 वटै स्थानीय तहका 16 देखि 59 महिनासम्मका बाल बालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16 देखि 59 महिनासम्मका 10,981 र 0 देखि 15 महिनासम्मका 3,421 जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिसकेको जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकाका 2,572 जना र सबैभन्दा कम घिरिङ गाउँपालिकाका 523 जना बालबालिकाले पूर्ण खोप लगाएका छन्। यस्तै भानु नगरपालिकाका 1,643, शुक्ला गण्डकी नगरपालिकाका 1,890, भीमात नगरपालिकाका 1,098, मेगदी गाउँपालिकाका 825, रिसिङ गाउँपालिकाका 670, देवघाट गाउँपालिकाका 526, बन्दीपुर गाउँपालिकाका 445 र आबुखैरिनी गाउँपालिकाका 799 जना बाल बालिकाले पूर्ण खोप पाएका छन्। जिल्लामा 0 डोज अर्थात् कुनै पनि खोप नलगाएका बाल बालिकाको संख्या 0 छ। सर्वेक्षणका क्रममा खोप लगाउन छुटेका ड्रप आउट 17 जना बाल बालिकालाई पहिचान गरी पुनः खोप कार्यक्रममा समेटिएको छ, जस अन्तर्गत भानु, शुक्ला गण्डकी र आबुखैरिनीमा 4-4 जना, देवघाटमा 3 जना तथा व्यास र भीमादमा 1-1 जना ड्रप आउट बालबालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बालबालिकाहरूलाई क्षयरोग, रोटा भाइरस, पोलियो, निमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, बादुरा, रुबेला, टाइफाइड तथा एचपीभी लगायतका 14 वटा सरुवा रोग विरुद्ध निशुल्क खोप प्रदान गरिँदै आएको छ। यसका साथै गर्भवती महिलाहरूलाई समेत टिबी खोप लगाउने व्यवस्था रहेको छ। अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा 27% वृद्धि भएको छ। अपेक्षा भन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाइएको छ। चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा 19.4% बढेको निर्यात जुनमा थप तीव्र हुँदै 27% पुगेको हो। आयात पनि जुनमा 36% बढेको छ। यो मे महिनाको 27.4% वृद्धि भन्दा उच्च हो। विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लगत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन्। जुन महिनामा चीनले 1,25,60 करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको 1,05,40 करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो। क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स प्रिजार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमी कन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनुभयो। उहाँका अनुसार त्यसबाहेक पनि चिनिया उत्पादन प्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ। विशेष गरी विद्युतीय सवारी साधन इभी, सेमी कन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। एआईको विस्तारसँगै विश्वभर सेमी कन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले देशको प्रत्यक्ष लाभ लिइरहेका छन्। निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल इस्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ। भन्सार तथ्याङ्क अनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा 17.6% र आयात 26.6% बढेको छ। चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उच्च भन्सार महसुल लगायतका अवरोध पार गर्न चिनिया कम्पनीहरूले युरोप लगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन्। साथै